0: टीचर फर एभ्री चाइल्ड एभ्री नेसन.
1: हरेक बच्चा आफैमा विशेष हुन्छन्, उनीहरूको आफ्नै बुझ्न र सिक्न सक्ने क्षमता हुन्छ. त्यसैले हरेक बच्चाको लागि फरक स्तरको शिक्षा आवश्यक छ.
0: ब्राइट फ्युचर फर एभ्री चाइल्ड एभ्री नेसन.